आपको सबसे बेहतर समझने लगता है, उज्ब करने लगता है, जो उज्ब इंसान को कभी कभार तकब्बुर, गुरूर और अरेगेंसी की तरफ ले जाता है, ये चीज़ इंसान को हलाक कर देती है। मुझसे बेहतर कई लोग हैं, मुझसे बेहतर सोसाइटी में कई ऐसे लोग हैं जो कई एतबार से मुझसे बेहतर हैं, चेहरे के एतबार से जी, इल्म के एतबार से, इबादत के एतबार से। जब इंसान ये सोचने लगता है तो उसके तरक्की के दरवाजे भी खोल जाते हैं, उसके नजात के दरवाजे भी खुल जाते हैं। लेकिन इंसान जब ये सोचने लगता है कि नहीं, मैं और मुझसे बेहतर कोई नहीं है, तो ये इंसान अपने आप को हलाक कर देता है, हलाक कर बैठता है। पैगंबर इस्लाम ने मौलाए कायनात से फरमाया, कहने वाला मासूम, सुनने वाला मासूम, और जो पैगाम हमें पहुंचा है वो एक नजात के ज़राए क्या हैं, नजात के वेस क्या हैं सालवेशन के, और हलाकत के ज़राए क्या हैं, किन चीज़ों की वजह से इंसान हलाक हो जाता है। हकीकत में खूबसूरत हदीस है, इसे एलाबरेट करना चाहिए। आप सोच सकते हैं कि पैगंबर इस्लाम ने क्यों इन चीज़ों को नजात का ज़रिया बनाया, जो तक़वा इलाही है सिर और अलानिया में, जो कॉन्टेंटमेंट है फ़कीरी और अमीरी में, और इंसाफ की बात करना खुशी और गुस्से में। क्यों पैगंबर इस्लाम ने फरमाया, सोचता जाए बंदा उसके लिए नजात का रास्ता खुलता जाएगा, और यह भी सोचे कौन सी चीजें मुझे तबाह कर देती हैं। पैगंबर इस्लाम ने फरमाया, वो बखीली जिसके पीछे इंसान भागता है, और वो हवाए नफ्स जिसकी इंसान पैरवी करता है, और वो खुद पसंदी जहाँ इंसान अपने आप को बड़ा और बेहतर समझता है, ये चीज़ें इंसान को हलाक कर देती हैं। अल्लाह तबारक व तआला मुझे और तमाम मुसलमानों की इस बात की तौफीक दे कि पैगंबर इस्लाम की इस हदीस पर हत्तल मकदूर अमल कर सकें इंशाअल्लाह। इन्ना अहसनल हदीस व अबलगल मौइदा كتاب الله بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر بسم الله الرحمن الرحيم الحمد لله الذي لا إله إلا هو الحليم الكريم غافر الذنب وقابل التوب وهو الغفور الرحيم سبحان من سبقت رحمته غضبا وبسط اليدين بالرحمة خطبہ دوم میں ایک بار پھر میں اپنے نفس کے ساتھ ساتھ آپ تمام حضرات کو تقوی الہی کی دعوت دیتا ہوں۔ اللہ تبارک و تعالی نے قرآن مجید میں ہم سب کو ذمہ دار بنایا ہے، ہم سب رسپانسیبل ہیں، ان اور اون انڈیویجول لائف اور فیملی لائف، اور دونوں سے شاید بڑھ کر ان اور سوشل لائف، وی آر آل رسپانسیبل۔ رسپانسیبلٹی کا مطلب کیا ہے کہ ہمیں کچھ ذمہ داریاں دی گئی ہیں جی، ان ذمہ داریوں کو ہمیں پورا کرنا ہے، خود کا خیال کرنا، فیملی کا خیال کرنا اور سوسائٹی کا خیال کرنا ہمارے لیے بہت ضروری ہے۔ ان السمع والبصر والفؤاد کل اولئک کان عنہ مسئولا، ہم کیا کہتے ہیں، ہم کیا سنتے ہیں، ہم کیا دیکھتے ہیں، وہ فؤاد کہہ کر اللہ تبارک و تعالیٰ نے کہا ہم کیا سوچتے ہیں، کیا پلان بناتے ہیں، ان ساری چیزوں کے بارے میں اللہ ہم سے سوال کرے گا۔ اللہ تبارک و تعالیٰ نے ہمیں بیکار پیدا نہیں کیا ہے۔ فحسبتم انما خلقناکم عبثا، کیا تم یہ سوچتے کہ اللہ تبارک و تعالیٰ نے یوں ہی دنیا میں تمہیں بھیج دیا، جاؤ کچھ گیمز کھیلو اور واپس آ جاؤ، جاؤ ایک دوسرے کو کھینچو، مارو، قتل کرو اور واپس آ جاؤ۔ اللہ تبارک و تعالیٰ کہتے ہیں نہیں، تمہیں ہم نے بیکار پیدا نہیں کیا ہے۔ وہ انکم الینا لا ترجعون، تم یہ سوچتے ہو کہ ہماری طرف لوٹائے نہیں جاؤ گے، اس کا مطلب ہمیں جواب یہی ملنا ہے کہ تم سب کے سب لوٹائے جاؤ گے، تو یہاں جواب تمہیں دینا ہے، ہمیں دینا ہے، معذرت چاہتا ہوں، جواب ہمیں دینا ہے کہ ہم نے اس دنیا میں کیا دیکھا، کیا سنا، کیا سوچا اور کیا کہا، ہر ایک چیز کے بارے میں ہم سے سوال کیا جائے گا۔ اس لیے اسکالرس کہتے ہیں اس دنیا میں کئی لوگ اپنی رسپانسبلٹیز کو سمجھتے ہیں، دے ایکسیپٹ دیئر رسپانسبلٹیز، اگری کرتے ہیں، سیکرس آف دا رسپانسبلٹیز، ڈھونڈتے ہیں میری ذمہ داری اب کیا ہے، وہ ٹاپ لیول پر ہیں۔ کچھ